0: जी जनाब, आपका वक्त स्टार्ट हुआ जाता है अब, और डेर इस्माइल खान समेत पहाड़पुर के लोग, टांग के लोग और डेर इस्माइल खान के लोग मुझे ज्वाइन कर रहे हैं 03449363366 के ऊपर। पहले कॉलर है हमारे साथ, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम रहमतुल्लाहि व बरकातहू।
0: सर सर सर नजर हसन, क्या हाल है जनाब? मोहतरम, ठीक है आप?
1: मोहतरम खुश आमदीद आते हैं, वेलकम वंस अगेन टू सवाला एफएम के आगे। माशाल्लाह बड़ी साकू तुम्हारी शिदत नाल कमी महसूस थी नी
0: पहले। अच्छा जी, त्रै दिवरा साकू मिस कीता है वे?
1: बिल्कुल
0: पहले को ज्यादा बेहतर वाइट कलर ही मजीद ठीक, यानी कि चमच को बड़े औखे ते निकल सी हुण सही। परहेज करो ते अपने जेब दे मुताबिक
1: बेहतरीन सीरत है वाकई। मैं सदा ही पी लेंदे ते बेहतरीन, मतलब नॉर्मल भी कर देंदी, फूड पॉइजनिंग खत्म पी लेंदी,
0: अच्छी गल है। त्री रुपए शायद सस्ती की, लोग महंगा करने
1: नहीं, बहुत वही गल है, लोग ज्यादातर गरीब हैं, मतलब हर कहती अप्रोच नहीं होती, 180 या इतने ज्यादा पैसे हो, 150 माशाल्लाह
0: 150 रुपए की प्राइस की। तुसा देखो कि मतलब है कि 2000 पैक अगर सारा विके तो 60,000 रुपया, 60,000 रुपया गरीबा की जेब भी सट छोड़ा है,
1: 60,000 रुपया।
0: और ये 30 रुपए लोगों को लग रहा होगा कि भाई ये 30 रुपए क्या होते भाई, एक कंपनी के लिए ना आपने देखा होगा कि कंपनी के जो रेट लिखे होते हैं ना 74 रुपए 10 पैसे, 75 रुपए 95 पैसे, यानी कि कंपनी के लिए पैसे भी अहमियत रखते हैं क्योंकि लाखों की तादाद में चीज बन रही होती है ना। अब देखें, हमने एक प्रोडक्ट के ऊपर 30 रुपए काम किए हैं तो अगर ये महीने की 2000 बिके तो इसका क्या मतलब? इसका मतलब है कि 60,000 रुपए हमने अपना प्रॉफिट निकालकर आप लोगों की जेब में डाल दिया। वो हो सकता है किसी के नसीब में 60 रुपए है, अगर 2 सिरप इस्तेमाल करे 3 इस्तेमाल करेगा तो 90 रुपए है, लेकिन हमारे लिए वो 60-70 हजार रुपए है जो हमने अपने प्रॉफिट में से निकालकर आप लोगों के लिए इसकी कीमत को 30 रुपए कम करके आपकी जेब में डाले। राजा गफूर हमारे साथ हैं जी, अस्सलाम वालेकुम।
2: वालेकुम सलाम, फर्जी करिया ते
0: अल्हम्दुलिल्लाह सही, तुसे सुनो ठीक ठाक कि वे पंजाब वालो?
2: बिल्कुल पंजाब वाले ठीक ठाक, खैर खरीयत ला ले, तुसे हाल दे हो?
0: अल्हम्दुलिल्लाह, तुम्हारे पास जेरी प्रोडक्ट सारी बहुत ज्यादा बिकदी है, हाजमा कंट्रोल सिरप सही 180 कुल 150 रुपए सौ की कीमत कर छोड़ी है।
2: क्या बात है, लोग चिंता उतरे ले ले तू उतर ले की दिया
0: ने, इंशाल्लाह जेरे सिरप तुसे पीसो ना सही। मेरी गाल सुनो राजू गफूर साहब, ए जेरे सिरप पीसो ए पहले कुल ज्यादा गाढ़ा, ठीक है जनाब, पहले को ज्यादा ठंडक देने वाला, पहले को ज्यादा वाइट, बहुत ही प्यारा इन दफा तो सिरप बढ़ा के दीते से।
2: लेकिन बढ़ाया तो अच्छा है, लेकिन कीमत बिल्कुल जरा ना कम की थी, बड़ा अच्छा की थे।
0: पहले कुछ ज्यादा जेरे लोग ही हाजमा कंट्रोल पहला 5-6 हजार सारी बोतल पी चुके हैं पहला बैच, तो इंशाल्लाह जेले पीसे तो ऑक्सीजन के वाकई इन्होंने तक कीमत कम करके भी पहले कुछ ज्यादा बेहतर सिरप बढ़ा छोड़ा है हाजमा कंट्रोल।
2: मेरे को एक डॉक्टर साहब बैठे ने सही दुकान पे, तो उनका सीरा भी सामने पाई आई ना, इन्हें चला के चेक की थी, वो आगे पहले सीरप केड़ी धातु आई है, कितु आई है, मैं के जी एक कंपनी है केसन कंपनी डेर मेलखा ने, لکھا
0: پی ہوں سیرپ دے
2: لکھا
0: پی ہے میرے کو بالکل فارمولا جی نا ایڈوانس جتنے بھی میدے والے سیرپ ہے نا کوئی صرف پودینے دا بنا ہوا ہے کوئی صرف سونفا دا بڑا ہوا ہے اندے وچ چار وڈے شیاں ہیں پودینا سونف اندے علاوہ جے رہنا یوکلپٹس اندے شامل ہے تے الائچی شامل ہے بہو ایڈوانس فارمولا ہے سہی
2: سر جی انہاں چیک کر کے تے میں کوں نا اوندا رزلٹ دسا ہے انہاں کے بڑی بہترین چیز بنی
0: ہوئی ہے جی بس انہاں کو آکھو کہ ہن ولا کے آویں تے بھائی کمپنی اتنے وڈے ڈیل لا لیے کہ کوئی مزید ہی سستا کر چھوڑا تے پہلے کوئی بہو بہترین کر چھوڑا جی
2: بڑی مہربانی اللہ کا خوش رکھے چاچا فتح خان نظر حسن عمر کا جان اور لالا شریف جانری کی سن دیتا حسن اور جگیت خان سن دیتا جھوک لال شاہ اللہ سارا سلام دیتا
0: چلو جی سارے ہوں کو سلام ہو گئے بہت شکریہ جناب دیکھو زوری مچ راجہ غفور ہمارے ساتھ پانگی رہی سے اور یہ پنجاب کے جتنے بھی لوگ ہیں آج چونکہ 97.4 کو مزید اپ گریڈ کیا گیا ہے تو آواز دور دراز تک جاری ہوگی تو بھائی راجہ غفور ہمارا سیل پوائنٹ ہے پنجگرائی میں سادات کنڈے کے ساتھ ٹھیک ہے جناب وزن کرنے والا کنڈا ہوگا کوئی سادات کنڈا تو آپ وہاں پر جائیں گے تو آپ کو کیسن کے سارے پروڈکٹ وہاں پر ملتے ہیں ٹھیک ہے جناب ان کے پاس تقریباً اے ٹو زی سارے پروڈکٹس ہمارے موجود ہوتے ہیں آپ وہاں سے حاصل کر سکتے ہیں اور یہ ہمارا ہاضمہ کنٹرول سیرپ ہے اور گرمیوں میں کیا کیا استعمال کرنا چاہیے بھائی آپ کو ہم موسم کے مطابق اسکن اور رجیم بتاتے ہیں ہمیشہ کہ بھائی اب کیا استعمال کریں تو بھائی گرمی ہے تو بھائی زعفرانی صابن کا صحیح طریقے سے استعمال کیجئے زعفرانی صابن گرمیوں میں بہت ہی زیادہ فائدہ مند ہے بہت زیادہ فائدہ مند ہے کیونکہ اس کے اندر جو سندل ہے ہلدی ہے زعفران ہے یہ تینوں چیزیں گرمی کے دشمن ہیں یہ تینوں کے تینوں چیزیں گرمی کے دشمن ہیں اور آپ کی سکن ایفیکٹ ہوتی ہے باہر کی ٹیمپریچر سے ٹھیک ہے جناب یعنی کہ دھوپ سے تو جب آپ استعمال کریں گے زعفرانی کریم اور زعفرانی صابن ٹھیک ہے جناب اور ضرور استعمال کریں چاہے آپ فیس واش استعمال کرنے والے ہیں چاہے آپ صابن کو استعمال کرنے والے ہیں بہت سارے لوگ ہوتے ہیں جو صرف صابن استعمال کرتے ہیں بہت سارے لوگ ہوتے ہیں جو صرف فیس واش استعمال کرتے ہیں آپ کلینزنگ کا کوئی بھی ٹول یوز کریں ٹھیک ہے جناب چاہے آپ صابن سے چہرہ دھوئیں چاہے آپ جو ہے فیس واش سے چہرہ دھوئیں تو آپ نے کیا کرنا ہے جناب اس کے دھونے کے بعد جو ہے آپ نے اپنے چہرے کو تولیے سے خشک کرنے کے بعد بیوٹی سپرے کو استعمال کرنا ہے اور پھر گھر سے نکلنا ہے ایک کالر ہے ہمارے ساتھ جی السلام علیکم
3: وعلیکم السلام
0: جناب کون ہے ہمارے ساتھ نام بتائیں گے اپنا
3: سر منیر حسین لکھ بولیں پیا لکھ لانچو
0: وقت بھرا سم بھول گئے ہیں تمہارا کم
3: سر میں دریا خان تاری دکان پہ گیا سامان گنن
0: اچھا جی
3: ایک کو ملے درد شفا
0: تاج محل بیکری تے گیا ہے
3: سارا
0: تھوڑا جہا سارا کوئی رولا شولا چلتا ہوا پیمٹا
3: گنو
0: نہیں اصل انہاں دے کول مسئلہ سارا چلدا پیا تھوڑا اساں بیا سیل پوائنٹ بڑھا کے نہ تو کو انشاءاللہ تو کو ضرور ڈسس کیونکہ انہاں دے کول کوئی سامان تساں اوشیاں کتن جے انہاں دے کول شارٹ ہی نا او کون ہندی علاوہ بہ سو پی پہ پہ ہوسن فیس واش انہاں دے کول بہ پہ ہوسن
3: میں سو پایا لیکن زعفرانی سو کون
0: نہیں ہوسی فیس واش بھی پہ ہوسن کریم ہی پہ ہوسن بہت سارے بہرحال انہاں دے کلیئر کر کے اساں تو کو بیا انشاءاللہ سیل پوائنٹ ڈسس دریا خان دا لیکن اگر تو سارے نزدیک پونے اے پنج گرائی تا راجا غفور بھرا کو لگے ونجو تو کو سب سے انہاں دے کول مل ویسے رابطہ کر کے نہ انہاں
3: پنج گرائی صاحب دو تین دریا خان صاحب نزدیک تین نا
0: اچھا چلو ٹھیک ہے بات انشاءاللہ اوتھے کو بیا پوائنٹ بڑھا کے تو کو ضرور ڈسس انشاءاللہ ٹھیک ہے بھرا خان تھوڑا جیا برتن گھن کے نا شفا درد کو ٹھیک ہے جی تھوڑا جی گرم کر کے ٹھیک ہے جناب کمر تو جڑے مطلب ایک مورن والی جہا ہے اتر سٹ کے مطلب مالش کرو اتنی مالش کرو کہ مکمل طور پہ جذب تھی وجے کمر دے بس ان بعد چھوڑ دو ایک کم از کم دو یا تر دفعہ ڈیوارج کرو ان شاء اللہ تر دیا تو واضح طور پہ پتا لگ ویسی کہ انہیں کتنا زبردست کام کیتا ہے ٹھیک ہے صحیح
3: ਇਹਨੂੰ ਜਦ ਮੈਂ ਤਾਜ ਮਹਿਲ ਮਸਜਿਦ ਹੈ ਨਾ, ਮਸਜਿਦ ਦੇ ਪਿਛਲੇ ਪਾਸੇ ਕੈਸਰ ਭੱਟੀ ਜਨਰਲ ਸਟੋਰ ਦਾ ਕਰੀਮਾ ਦੁਕਾਨ ਵਾਲੀ ਦਾ,
0: ਅੱਛਾ ਠੀਕ ਹੈ, ਕੈਸਰ ਭੱਟੀ
3: ਅਗਰ
0: ਇਨਸ਼ਾਅੱਲਾਹ ਪਹਿਲਾ ਕੰਮ ਸ਼ੋਅ ਦੇ ਬਾਅਦ ਸਹੀ ਹੋ ਕਰੇ ਠੀਕ ਹੈ ਸਹੀ ਮੁਨੀਰ ਅਵੇਲੇਬਿਲਟੀ ਦਾ ਮਸਲਾ ਥੀ ਵੇਂਦਾ ਤਾਂ ਇਨਸ਼ਾਅੱਲਾ ਜੀ ਜ਼ਫਰ ਦਰੀਆ ਖਾਨ ਮੇ ਹਮ ਇਸ ਸੇਲ ਪੁਆਇੰਟ ਕੀ ਜਗ੍ਹਾ ਕੋਈ ਔਰ ਆਪਕੋ ਬਤਾਏਂਗੇ ਕਿਆ ਬਾਬਾ ਮੁਹੰਮਦ ਅਜ਼ਹਰ ਪਹਾੜਪੁਰ ਸੇ ਹਮੇ ਸੁਣ ਰਹੇ ਹੈ ਜਨਾਬ ਕਹਿ ਰਹੇ ਕਿ ਪ੍ਰੋਗਰਾਮ ਬਹੁਤ ਅੱਛਾ ਹੈ ਜੀ ਆਪ ਵੀ ਬਹੁਤ ਅੱਛੇ ਹੈ ਭਾਈ ਜੀ ਜਨਾਬ ਕੇਸਨ ਹਾਜ਼ਮਾ ਕੰਟਰੋਲ ਸਿਰਪ ਜੋ ਹੈ ਪਹਾੜਪੁਰ ਮੇ ਆਪਕੋ ਹਰ ਜਗ੍ਹਾ ਮਿਲੇਗਾ ਜਹਾਂ ਜਹਾਂ ਕੇਸਨ ਕੇ ਪ੍ਰੋਡਕਟ ਮਿਲਤੇ ਹੈ ਨਾ ਵਹਾਂ ਪਰ ਹਮਾਰਾ ਹਾਜ਼ਮਾ ਕੰਟਰੋਲ ਵੀ ਹੋਤਾ ਹੈ ਠੀਕ ਹੈ ਜਨਾਬ ਔਰ ਇਸ ਕੀ ਡਿਮਾਂਡ ਮਾਸ਼ਾ ਅੱਲਾਹ ਆਜ ਚੂੰਕਿ ਹਮਾਰੇ ਪਾਸ ਸਟਾਕ ਪਹੁੰਚਾ ਹੈ ਨਾ ਤੋ ਹਰ ਦੁਕਾਨਦਾਰ ਨੇ ਇਸ ਕਾ ਕਾਟਨ ਕਾਟਨ ਮੰਗਵਾਇਆ ਅੱਜ ਯਾਨੀ ਕਿ ਕਿਸੇ ਨੇ ਵੀ ਨਹੀਂ ਕਿਹਾ ਕਿ ਇੱਕ ਦਰਜਨ ਦੋ ਦਰਜਨ ਜਿਸ ਤਰ੍ਹਾਂ ਹੋ ਸਕੇ ਕਿਉਂਕਿ

0: کا تھا رئیس گرا مٹھو تو والے نے میں بکری والا
1: گرا مٹھو ٹانک ایف ایم سن دے پے تو سن
0: جی جی ٹانک
1: اچھا کی میں حال برا چنگے ودے وے
0: ٹھیک ٹھاک ہے لال دسانے بس تھوڑے پروگرام سن دے پے چا پکے بیٹھے ہیں چا پی گئے تے
1: اوئے ہوئے آج چا تو میں ذکر نہیں کیتا کیونکہ آج میں چا نہیں پیتی نا جلے چا میں نے کو پئی ہوندی تے میں چا دا
0: پروگرام تے بہت مزہ کریں گے
1: اچھا جی سن دے رہن دے معلومات اضافہ تھیندے سہی
0: بہت بہت بہت الحمدللہ
1: اچھا بات پروگرام سارا سن دے پتہ کافی عرصے کول نویں تے نہیں وے مطلب ہے
0: نہیں نہیں جی جی بات انشاءاللہ تو شروع کیتا نا دو مہینے تھیندے پہلا
1: اچھا جی ماشاءاللہ بات تو کو ساری کوئی پروڈکٹ ایسی لگتی ہے جے کو تو کو ضرورت ہے
0: بس انشاءاللہ اللہ استعمال تو کوئی نہیں کہ سبھی دے اور بازار تو دیکھنے ویسو کیڑے پروڈکٹ دی مل دی ایرا بہت میں کنٹرول سیرا پڑے سو
1: ہاں بالکل یہ گن کیا ہو تسا اے سہی ٹانگ دے وچ صدام پلازا ہے نا جے کو پہلے رمضان مارکیٹ یاد ہیں ٹھیک ہے
0: سہی
1: اوے تے ہر جات مل ویسی لیکن اگر اوتھا ویسے تو 100% تو مل ویسی ذرا ریات نال شے بھی تو کو ملسی تے انہاں کو ریات کروائی کرو کیونکہ او سارا مین سیل پوائنٹ ہے نا اسا انہاں کو بچت دینے ہونے فکس ریٹ انہوں کو نہ دیتا کرو ٹھیک ہے جی
0: انہوں
1: کو آگاہ کرو کہ بھائی 30-40-50 روپے چھوڑو خلیل بھائی نے آخیا میرے آخری تک کرو بالکل کلیئر
0: خلیل بھائی
1: ہاں ٹھیک ہے سہی اتنا ویسے تو مل ویسے تو ان شاء اللہ ٹھیک ہے
0: اوکے
1: جناب تھینک یو سو ویری مچ جی جی جناب 03-449-36-33-66 اور جو محمد حمزہ کھیمٹا کہتے ہیں کہ پپلا میں آج بہت پیاری ٹرانسمیشن آ رہی ہے پہاڑ پور ایف ایم جی آج رضا اوان کدھر ہیں بھائی رضا اوان جی غائب ہو گیا بندہ وہ بہت عرصہ اینٹینا چھت کے اوپر لگا کر ہمیں سنتا رہا پھر وہ تنگ ہو گیا کہ بس بھائی سب ہی نہیں تو رضا سن رہے ہیں تو بھائی رضا ہمیں ضرور کال کریں ہمارے شو میں آئیں اور ہمارے شو کو چار چاند لگائیں اچھا جی پہاڑ پور کا میں نے دکانداروں کو بتا دیا آپ کو پہاڑ پور میں چشمہ روڈ کے اوپر کنڈی کتاب گھر ایک سیل پوائنٹ ہے کنڈی کتاب گھر آپ وہاں پر جائیں گے جناب جیسے کہ وہاں پر شیر ولی کنڈی جنرل اسٹور ہے نیم کنڈی ہے وہاں پر کنڈی کتاب گھر بھی ہے تو آپ وہاں سے بھی ہماری پروڈکٹ حاصل کر سکتے ہیں ٹھیک ہے جناب ظفر آباد میں عبد الرحمان جنرل اسٹور فیصل مارکیٹ میں اور حاجی زری جنرل اسٹور یہ بھی جو العزیز مارکیٹ ہے پیچھے والی جو گلی ہے جس کو ظفر آباد کی بازار کہا جاتا ہے اسی کے اندر ہے حاجی زری جنرل اسٹور آپ وہاں سے بھی ہمارا یہ ہاضمہ کنٹرول سیرپ جو ہے منگا سکتے ہیں جی جناب بہت پیاری پروڈکٹ اور بہت امیزنگ ریزلٹ کے ساتھ اور اسپیشلی گرمیوں میں جیسے کہ آپ کو بتایا ہے کہ ہاضمے کے مسائل پرابلمز بہت زیادہ بڑھ جاتے ہیں اور آپ یقین کیجئے کہ بہت سارے لوگوں خواتین کو جو چھائیاں ہوتی ہیں نا چھائیاں جو ہوتی ہیں وہ اس کا اتنا ان کا اتنا علاج کرواتی ہیں لیکن ان کا دھیان اس طرف نہیں جاتا کیونکہ چھائیوں کی تین بڑی وجوہات میں سے ایک وجہ یعنی کہ ٹوٹل چھائیوں کی تین وجوہات ہیں تین ریزن ہیں کہ جب عورتوں کو چھائیاں ان کے چہرے کے اوپر آتی ہیں ان میں سے جو ہے تیسری جو وجہ ہے ریزن ہے جناب وہ ہے میدے کی خرابی ٹھیک ہے جناب اگر میدے کے اندر تیزابیت زیادہ ہے بلوٹنگ ہوتی ہے تو آپ کی چھائیاں کبھی ختم نہیں ہوں گی تو میری وہ تمام بہنیں چونکہ یہ نیوٹریشنل سپلیمنٹ ہے کوئی دوائی نہیں ہے ٹھیک ہے جناب یہ نیوٹریشنل سپلیمنٹ ہے اور یہ جو ہے نیچرل ہے اگر آپ کو چھائیاں نہیں جا رہی آپ کی تو آپ ایک دفعہ ایک بوتل ہاضمہ کنٹرول سیرپ کی پی لیجئے کچھ بھی نہیں ہوگا آپ کا مسئلہ اگر چھائیاں ہیں ان کی وجہ آپ کے میدے کی خرابی ہے تو آپ یقین کیجئے آپ کی چھائیاں ختم ہو جائیں گی ایک کالر ہمارے ساتھ ہیں موقع دیتے ہیں ان کو السلام علیکم ٹرانسمیشن صحیح ہے ریڈیو پیغام دے
2: شکریہ ادا
1: پریشانی نہیں ہونی چاہیے لسننگ دے درمیان کوئی پریشانی نہیں ہونی چاہیے علاقے ماشاء اللہ ساری پروڈکٹ بہت زیادہ مشہور ہے شانی موبائل زون تے ہاضمہ کنٹرول سیرپ ہون بھی شارٹ ہے اتنا کو دس دی ठीक है सही कि प्लाज्मा कंट्रोल सिरप अवेलेबल थी गए तुसा कल पहुंचो पहुंचो ते पहुंचो ते कार्टन चा वो पूरा के चलन वास्ते
0: मैं असली दरबार दिते असली कई बाहर निकल बैठा जी के चक्की जो वेंडा पी मजीर आली के ते वकील चल मैं बदरी जो क्वाट सा जी तू पहुंच कल कल जेल ले यो कार जा यो कार ते जो है ना हर सामान आज में कंट्रोल ही थिया छे आ गए
1: क्योंकि वो बंदे रुके पैन उन्हें के भाई सारे डू चक्कर लगवे से डेरे दे ते जेले तो हाजमा कंट्रोल सिरप आवे क्योंकि सब कुल ज्यादा ज्यादा जेरी डिमांड है वो हाजमा कंट्रोल दी बे प्रोडक्ट की डिमांड ही चिन लेकिन सारे वक्त ऊंचा कर लगवे से तो तुसा उनक दस देसो के भी अवेलेबल थी चुके ते पहुंचो किशन शॉप डेरे इस्माइल खान
0: मैं इंशाल्लाह मैं भी रहना हूं उसको आगे उम्मीद बहुत सारे कस्टमर जो रहने मेरे नंबर वो भी दिया दूं तो कुछ जो रहने में तीन चार डेट साल ये भी कुछ दिन जो बन चाहिए तारा कंडक्ट होंगे खाली नाल तो जो रहने वो तो मैं ही ना को अवेयरनेस दिया ना ना तो भी मैं बाकी आज जरूर आते आज मैं कंट्रोल वेट कम पेट कम तो माशाल्लाह इसने जो रहना धुना मचा रही थी क्योंकि आपके बता कोई इलाज कोने की जो पर को आदमी को दे दें तो अगर आज आज अल्लाह खैर करे इस साइड पे लता उतर जाए ये इतना वजन थी जो माशाल्लाह मुझे ही कमाल की था ना तो पूरा कुंडा ऐसे नहीं है ऐसे ये टूटी गई है ना ऐसे ना क्योंकि एक दो बंदे को ऐसा इस्तेमाल करे इधर बच्चा अगर उनकी उम्र तकरीबन खरीद भाई 13 साल का कुल टोटल 12 साल का बच्चा आई उनका वजन तकरीबन 55-56 किलो
1: अच्छा जी सही है
0: तो वेट कंप्लीट कम इस्तेमाल की तरह वो अजन पूरी थकी नहीं मुकी जो उसको डक गिदा ने जो उनका जो है ना वजन जब दम इन की गए जो कितल जो मजीद कमजोर रहती है अलहमदुल्ला स्मार्ट है उनके और क्रिकेट ही खेल जाए क्रिकेट ना भाई सकता है ना खेल सकता है क्रिकेट सीधा खड़े थे और स्मार्ट थी के बड़ा बेहतरीन तो इस वेट कंप्लीट कम को इस्तेमाल करो बाकी जो है ना ये खासकर ब्लड प्रेशर शुगर इसको बड़ा कंट्रोल करेंगे ये भी
1: इजी है लेकिन तो भूल दे पहले कि भाई 30 रुपए ऐसा सस्ता भी कर छोड़े थे पहले कोई मजीद इन क्वालिटी भी इंप्रूव कर छोड़ी
0: बिल्कुल तो ओ 3 रुपए का डिस्काउंट ही मिल गई तो बाकी उनके नाल जो है ना ये सफर दर्द जो 3 ये सारे ये बड़ी मजबूरियां इन त्रै मर्जानियां और इन हल केसन या की पैसा केसन का और तुम्हारा शुक्रिया अदा करें दूसरी गल है कि जो गर्मियों का सीजन है गर्मियों के लिए जो है ना जफरानी सोप इस्तेमाल करके थे ड्यूटी जो है स्प्रे लाजमी है क्योंकि वन शिद्दत की गर्मी है लो है डेढ़ का महीने तो मजीद गर्मियों वसन तो ये जो स्प्रे ये कार के आने हैं तो इंशाल्लाह से तीन लग जरा नरम मुलायम तीन लग जाए कोई पता नहीं लगता जो गर्मी पसीना या कश आवने था बिल्कुल भी ठंडा को आदमी जो अंदर बैठा हुआ इसी के ये लाजमी है सपरे का बाकी सारे सुनाना को सलाम अस्सलाम वालेकुम व
1: रहमतुल्लाह जनाब और शबरा उस्ताद कह रहे हैं भाई गर्मी आपके चेहरे को झुलसा देती है गो पिंपल डाउन भाई ये बातें तो खवातीन को पता होनी चाहिए थी शबरे उस्ताद को पता है भाई कि भाई कितना जरूरी है ब्यूटी स्प्रे और गर्मी में भाई खुद को चेहरे को बचाना है तो ब्यूटी स्प्रे इस्तेमाल करेंगे कॉलर है हमारे साथ अस्सलाम वालेकुम
2: वालेकुम सलाम खलील साहब क्या हाल है
1: अल्हम्दुलिल्लाह जी ठीक ठाक ये तो हैं जी सुनेंगे ये सारी आज
2: जी
1: मैं के सुन के दिए सारी तू सारी गाल रजा मलक रजा
2: जी मलक रजा गाल करे ना मैं नो होड़ इतला दे भाई भाई खलील प्रोग्राम करन बैठा है
1: अच्छा जी रेडियो पैगाम ते बड़ी मेहनत की थी चार दीवार आवाज पर तक पहुंची है कि नहीं पहुंची सारी मैं के प्रोग्राम सुन से ना आम तब तो अकबर ते जारा ते जाफरानी सोप ते उपन सोप ते
2: दर्शन की ना कहाँ तक गेंद हैं कौन से इंसान गेंद
1: हैं सही मुझे कुल भरपूर कोशिश है कि आवाज सही थी वंजे ताकि सारे लोग इस सोने थी वंजे नवाज सुन से इन तब तो प्रोडक्ट गेंद से इन तक केसन तो सोना बना वाली कंपनी है रात फिलहाल बंद की थी पैर रात नहीं होंगे ये 4 बजे उसी तुम्हारी आवाज डेर आले सुन दे बैठे ते टांग काले सुन दे बैठे हर जाते तो आवाज बनी पई है त्रै स्टेशन त्रै बड़े शहर 97
2: प्रोग्राम
1: है ना सात बजे कुछ एडो अढ़ाई महीने ना नमाज आंदी पई है ठीक है मगर मिनट नमाज से लगे वेंदन ठीक है सही तो ओ प्रोग्राम दी रूटीन नहीं बढ़ती पी जी मैं देखो कि सारा टाइम ओ सातला बिल्कुल ही असा फ्री थी गया उंदे विच कोई नमाज दी टाइमिंग नहीं आंदी पई तो वापस आपने सात बजे टाइम ते वापस आवे सो ठीक है सही
2: चलो होर भाई खलील भाई ठीक हो
1: मेहरबानी सही तुसा लब्बैक कीते बहुत बड़ी मेहरबानी शुक्रिया
2: बाद सारे जितने मेरे दोस्त सुन रहे उन सारन मेरे तरफ सलाम किए
1: ओके जरा सारे को ये है जनाब मलिक रजा आवान पंजाब साइड से नाम अभी तक मुझे इनका याद नहीं है कि इनको कौन सा इलाका है अस्सलाम वालेकुम आई एम रईस खान फ्रॉम दिए खान खलील भाई शो बहुत अच्छा है भाई आरजे तासीर किस दिन शो कर

ڈیئر سامعین اور ڈیئر ناظرین, آغاز ہو گیا ہے اور انسان اور جانور کی دوستی, انسان اور جانور کی دوستی کے حوالے سے آپ سے بات کرتے ہیں. ایک لکڑ ہارا تھا, لکڑیاں کاٹنے جنگل جاتا تھا, تو پھر وہ لکڑیاں بازار میں بیچتا, خود اب کچھ اپنے گھر کی ضرورت کے لیے رکھ لیتا, تو اس طرح اس کی زندگی کا گزر بسر چل رہا تھا. اس کی زندگی کی گاڑی رواں دواں تھی, تو ایک ہفتے جاتا, دو ہفتوں کے بعد جاتا, پھر یا مہینوں کے بعد کافی لکڑیاں, اور پھر اس طرح جنگل کے جو جنگل کا جو شیر ہے اس کے ساتھ اس کی دوستی ہو گئی. اور جب جنگل کے بادشاہ کے ساتھ دوستی ہو جائے تو آپ کیا خیال ہے کہ کوئی کسی کو نقصان پھر دے سکتا ہے جس کے اوپر ایسے چو کا ہاتھ ہو, یا ایک عام اس باپ کا ہاتھ ہو یا بڑے بھائی کا ہاتھ ہو, تو اسے دنیا کی کوئی طاقت نقصان نہیں دے سکتی. تو آپ ذرا سوچیں کہ جنگل کا بادشاہ اگر آپ کا دوست بن جائے, یا کسی علاقے کا گاؤں کا مشر یا قبیلے کا سردار آپ کا دوست, یا ڈسٹرکٹ کا آفیسر آپ کا دوست بن جائے, تو یقینی بات ہے آپ کو آوئی نا برگ استر کی غذا اور سر استر کی غرضہ. تو اس طریقے سے وہ اس کی دوستی ہو گئی تھی, اور اسی دوستی کے سے اس نے فائدہ لیا. اس نے اعلان کر رکھا تھا, شیر نے اعلان کر رکھا تھا کہ یہ میرا دوست ہے, اور دوستی کی وجہ سے اس کا آپ لوگوں نے خیال رکھنا ہے. اگر کسی نے اسے کچھ کہا تو وہ سمجھ جائے گا, اس کو میری دشمنی فیس کرنی پڑے گی. تو جب بھی لکڑیاں زیادہ ہوتی نہ اٹھا سکتا, تو کسی جانور کی پشت پہ ڈال کر اس کے ساتھ مدد کرتے وہ. تو اس طریقے سے اس کی زندگی بڑی خوبصورت طریقے سے گزر رہی تھی. لکڑیاں اکٹھے کرنے میں بھی اس کی مدد کرتے, کیونکہ جنگل کے بادشاہ کا دوست جو ٹھہرا تو وہ اس کی ہمدردی اور شفقت اور پیار کی کہانیاں ہر ایک کو سناتا, یہاں تک کہ بیوی کو بھی سناتا رہتا کہ میرا بڑا اچھا دوست ہے, وہ میرا ساتھ دیتا ہے, اور جنگل میں جب جنگل لکڑیاں کاٹتا ہوں تو مجھے کوئی کچھ نہیں کہتا. تو بیوی شاید سمجھی ہوگی کوئی بڑا انسان ہے, کوئی بڑا سردار ہے, کوئی بڑا چودھری ہوگا, جنگل کا جنگل کا مالک ہوگا, جو میرے شوہر کو لکڑیاں کاٹنے کی اجازت دیتا ہے, کچھ بازار میں بیچ دیتا ہے, کچھ گھر کے لیے لے آتا ہے, گھر کا چولہا جل رہا ہے. تو ہمیشہ اپنے دوست کی کہانیاں سناتا رہتا. تو ایک دن اس نے بیوی نے کہا کہ تم ہمیشہ اپنے دوست کی کہانیاں سناتے ہو, اور اس کی وجہ سے ہمارے گھر کا چولہا جل رہا ہے, تو کیوں نہ ایک دن اس کو کھانے پہ بلا لو. تو یہ تو بڑا حیران ہو گیا کہ کیسے بتاؤں کہ وہ تو جنگل, اس نے بتایا نہیں تھا کہ جنگل کا جو شیر ہے وہ میرا دوست ہے. اس نے کہا میرا دوست ہے, اب اس کو راز رکھا ہوا تھا. اب بیوی نے ایک دن پوچھ لیا, کہا اب اتنے احسان فراموش مت بنو, کسی دن اس کو کھانے پر دعوت پر بلاؤ تاکہ ہم بھی اس کی آؤ بھگت کریں, خیر تواضع کریں, ان کو اچھے کھانے کھلائیں, اچھے مشروبات پلائیں, کیونکہ وہ تو آپ کا گہرا دوست ہے, جب آپ کا خیال کرتا ہے تو آپ پر احسان کر دے, تو احسان کا بدلہ تو احسان ہونا چاہیے, کم از کم کسی دن تو اس کو بلا لو. تو اس نے شیر سے کہہ دیا کہ جی آپ کی دعوت. تو بیوی نے کہا کہ کیا کھانے پکائیں اس کے لیے, تو یہ تو سمجھ گیا کہ وہ تو کھانے نہیں کھاتا شیر, وہ تو تازہ گوشت کھاتا ہے. اس نے کہا ٹھیک ہے, وہ بعد میں بات دیکھی جائے گی, فی الحال میں اس کو قائل تو کر لوں نا کہ وہ آتا ہے یا نہیں. تو شوہر نے شیر کو وہ جو لکڑہارا تھا اس نے شیر کو قائل کر لیا. اس نے کہا آپ میرے ہاں دعوت پہ آئیں گے. اس نے کہا مجھے مت بلاؤ, کہ نہیں آپ آئیں گے. اس نے کہا ٹھیک ہے میں آ جاؤں گا. تو اس کے لیے بڑی بڑی خوش آمدید اور بڑے پھول بچھائے گئے, اور کیونکہ دوست جو ہے نا, دوست جب آ رہا ہے تو یقینی بات ہے دوست تو دوست ہوتا ہے, اور دوست سے کبھی کبھار وہ دوستی کا رشتہ بھائیوں سے بھی بڑھ کر ہوتا ہے. اور اس کی دوستی جو تھی وہ انسان کی بنسبت جانور سے تھی, تو عجیب ایک سسٹم اور ایک نظام چلا تھا. بہرحال اس کو بلایا گیا, اور بڑا مطلب بڑے بڑے مطلب اس کے لیے گوشت کا وہ جانور ذبح کیے گئے, ایک دو جانور ذبح کیے ہوں گے اس کے لیے, اور وہ تازہ گوشت کھاتا ہے. تو اس کے لیے جب وہ جیسے وہ آیا کہ تمہارا دوست کدھر ہے, اور جب دوست جیسے اس کی بیوی نے جب دیکھا نا کہ اس کا دوست جو ہے وہ تو شیر تھا, کیا وہ تو شیر خونخوار شیر تھا جنگل کا. اس نے کہا کیا یہی تمہارا دوست ہے, مطلب کیا کہا کہ یہ جنگل کا درندہ تمہارا دوست ہے, جانور تمہارے دوست بن گئے ہیں, یہ خونخوار چیر کر پھاڑ کر کھانے والا دوست ہے تمہارا, عجیب انسان ہو, کیا انسانوں کی دوستی جانوروں کے ساتھ بھی کبھی ہوئی ہے؟ مطلب اس نے کیا کہا, وہ تلخ رویہ, وہ نفرت آمیز رویہ,
वो मतलब ऐसी बातें कि उसके दिल को टुकड़े टुकड़े कर दिया, चीर के रख दिया, जख्मी कर दिया, कि जंगल के दरिंदे भी अब इंसानों के दोस्त बन गए हैं। बहरहाल उसके बरसों का याराना था, लेकिन उसकी बीवी ने ऐसी गुफ्तगू की कि उसका दिल टूटा लेकिन उसने कुछ कहा नहीं, उसका दिल जख्मी हुआ लेकिन उसने कुछ कहा नहीं, वो अंदर से बिखर गया शेर लेकिन उसने कुछ कहा नहीं। क्योंकि हर एक चीज़ के अपने आदाब होते हैं, वो जानवर हो कि भी खामोशी उसने अख्तियार की, और वो इंसान हो के ताने देता रहा, नफ़रत का इजहार किया, तअस्सुब का इजहार किया, और इस तरीके से उसने जो पकाया, जो खाना उसके लिए ताज़ा गोश्त रखा गया था वो उसने खाया और चलता बना। बहरहाल उसने ये जाहिर नहीं किया कि इसका तलख रवैया और इसका जो नफ़रत आमेज़ रवैया और इसकी ऐसी गुफ्तगू हिकारत वाली मुझे पसंद नहीं आई। बहरहाल खामोशी इख्तियार की और चला गया। तो बहरहाल इस तरीके से जब कुछ महीने या दो महीनों के बाद वो गया होगा, तो शेर ने कहा, सलाम दुआ की, हाल अहवाल पूछा कि कैसे आना, वो कल लकड़ियाँ काटने का थोड़ा मसरूफ़ था, थोड़ा सा लेट हो गया, मेरी दावत, फिर आप दावत के बाद तो मुलाकात हुई नहीं थी, कोई कमी बेशी तो नहीं रही थी। उसने कहा, कमी बेशी तो नहीं रही थी, लेकिन एक ये कुल्हाड़ी उठाएं और मुझे पुश्त पर मारें। उसने कहा, ये कैसी बात कर रहे हैं, मैं आपका दोस्त हूँ और आप जंगल के बादशाह हैं, मैं आपको कैसे और क्यों मारूं? आप तो अच्छा ही करते हैं, जंगल में ऐलान कर रखा है कि मुझे कोई कुछ न कहे, जितनी लकड़ियां मैं ले जाना चाहूँ, कुछ भी करना चाहूँ, मुझे कोई कुछ नहीं कहता, तो आपकी तवस्सुत से तो मैं भी जंगल का बादशाह बन गया, तो मैं आपको क्यों, आप मुझे मारेंगे? तो हज़ार इनकार के बावजूद लकड़हारे ने अपनी कुल्हाड़ी से शेर की पुश्त पर ज़ख्म लगाया। उसने कहा, क्या वजह है, आप मर जाएंगे जख्मी? उसने कहा, अब इसकी हिकमत बाद में बताऊँगा कि इसमें राज क्या है। बहरहाल फिर वो लकड़ियाँ काट के चला गया। फिर महीने दो महीनों के बाद आया होगा, उसने कहा, सलाम दुआ, फिर हाल अहवाल पूछा, कहा, शेर ने कहा, वो जो तुमने ज़ख्म मुझे लगाया था, ज़रा चेक करें, कई महीनों के बाद जब वापस आया, मुलाकात आता तो था लेकिन मुलाकात अक्सर होती नहीं थी अपने दोस्त के साथ, क्योंकि जंगल के बादशाह थे ना, तो हर वक्त मुयस्सर नहीं होते, अमीर लोग बड़े लोग कहाँ हर वक्त मुयस्सर होते हैं, तो ये भी मुयस्सर है, तो मुलाकात एक दिन कई महीनों के बाद हो गई। तो कहा, कैसे? वो कहा, वो मेरी पुश्त पर जो ज़ख्म था वो ज़रा देखें। उसने कहा, कौन सा ज़ख्म? वो जो आपने कई कुछ महीने पहले लगाया था। कहा, हाँ हाँ। कहा, ज़रा देखो। तो इसको जब उसने मालूम करना और महसूस करना शुरू किया, तो उसे ऐसे खातिर खां नज़र नहीं आया जैसे वाज़े निशान हो, वो निशान मिट चुका था, भर चुका था, मुंदमिल हो चुका था। तब इसने कहा कि आप ये क्यों पूछ रहे हैं, और ये ज़ख़म का आज कुछ महीनों के बाद क्यों तस्करा कर रहे हैं, और आपने कहा था कि एक राज है इसमें कि मैं तुझे ज़ख्मी करूं, वो राज क्या था? उसने कहा, आपने मुझे खाने पे बुलाया था। उसने कहा, बेशक मैंने आपको बुलाया था। कहा, तो आप, जब मैं वहाँ पहुँचा तो आपकी बीवी ने क्या कहा था कि जंगल के दरिंदे आपके दोस्त हो गए? कब से जंगल के दरिंदे इंसानों के साथ दोस्ती करने लग गए, और कब मेहमान बनकर जंगल के दरिंदे इंसानों के घर मेहमान बनकर आना शुरू हो गए हैं? ये क्यामत की निश। तो वो नफ़रत के जहरीले वो जज्बात, तलख लहजे, सख्त अल्फाज और अजियतनाक रवियों से रविये जो थे, उसने मेरा दिल तोड़ दिया था। देखो, आपकी कुल्हाड़ी का ज़ख़म तो ठीक हो गया, लेकिन उस लहजे में जो हिकारत थी, जो नफ़रत थी, आज तक मेरा दिल ज़ख्मी और उससे खून रिस रहा है। डियर सामीन और डियर नाज़रीन, क्या कहा कि आपकी बीवी ने जो कहा कि जंगल का दरिंदा, जंगल के दरिंदे और जानवर आपके दोस्त बन गए, उन्होंने कब से इंसानों के साथ दोस्ती करनी शुरू कर दिया है? तो वो तलख रवैया, वो गुस्से वाला रवैया, वो हिकारत आमेज़ रवैया, वो तअस्सुब वाला रवैया मेरे दिल को ज़ख्मी करता है, और आज तक वो दिल ज़ख्मी है। आपकी लगाई हुई कुल्हाड़ी का जो ज़ख्म वो भर चुका है, और आपको मालूम भी नहीं कि कहाँ लगाया था, लेकिन जो आपकी बीवी का लहजा था, डियर सामीन और डियर नाज़रीन, नफ़रत के जहरीले रवैये, तलख रवैये, नफ़रत पर नफ़रत आमेज़ रवैये, ये सिर्फ़ इंसानों पर ही असर नहीं करते, न सिर्फ इंसानों के रिश्ते टूटते हैं, दिल टूटते हैं, जानवरों के दिल भी टूटते हैं, वो भी खरते हैं, वो भी टुकड़े टुकड़े होते हैं, वो भी ज़ख्मी होते हैं। जब इन अल्फाज का असर एक जानवर पर होता है जिसके अंदर क्या फीलिंग्स होगी, इंसान तो अशरफुल मखलूकात है, कमाल का, अल्लाह पाक की दुनिया के अंदर सबसे खूबसूरत और कमाल की तख्लीक है, तो क्या उस पर असर नहीं करेंगे? इसी वजह से हम अक्सर रवैये, कुछ बातें ऐसे होती हैं कि वो नाज़िर रिश्ते जो बरसों के बने होते हैं, अल्फाज के इंतखाब
غلط انتخاب کی وجہ سے اور خوبصورت الفاظ کے انتخاب نہ کرنے کی وجہ سے وہ رشتے ٹوٹ جاتے ہیں، وہ رشتے بکھر جاتے ہیں، وہ دوست کوسوں دور چلے جاتے ہیں، وہ ساتھی بچھڑ جاتے ہیں، وہ گھر ٹوٹ جاتے ہیں، وہ رشتے ٹوٹ جاتے ہیں۔ کیوں؟ کہ ہمارے رویوں میں حکارت ہوتی ہے، اس کو ناکارا جانتے ہیں، بیکار جانتے ہیں، عمل کے لحاظ سے، پیسوں کے لحاظ سے کمزور ہو تو اس کو ہم بیکار سمجھتے ہیں، اخلاق کے لحاظ سے، تعلیم کے لحاظ سے، کسی بھی لحاظ سے ہو۔ دیکھو، یہ علم والا بھی تکبر کر سکتا ہے کبھی، دیندار بھی فخر کر سکتا ہے، غرور کر سکتا ہے، یا دیندار دنیا دار جو اللہ کو ماننے والا وہ کبھی کسی کو حقیر نہیں سمجھتا، نفرت نہیں کر سکتا، تعصب نہیں کر سکتا، کسی کو نیچا نہیں دکھا سکتا، کسی کے لیے کھائی نہیں کود سکتا۔ جو اللہ کے ماننے والے ہیں اور سچے مسلمان ہیں وہ کبھی کسی کو کچھ کہتے ہی نہیں ہیں، وہ سہ جاتے ہیں، وہ برداشت کر جاتے ہیں لوگوں کے رویے، تلخ رویے اور ان کے ذاتیات، ان کی ناانصافیاں اور ان کی نفرتیں، ان کا تعصب سہ جاتے ہیں لیکن کچھ کہتے نہیں ہیں۔ اور یہ نہیں کہ وہ آپ کو جوابی وار کریں گے، وہ آپ کو گالیاں دیں گے اور آپ سے وہ اس کا انتقام لیں گے، بلکہ انتقام نہیں لیتے، صرف ایک بات ہوتی ہے اور وہ یہ ہوتی ہے کہ وہ علیحدگی اختیار کر جاتے ہیں۔ تو ڈیئر سامعین اور ڈیئر ناظرین، سخت رویے رویے کانٹوں کی طرح ہوتے ہیں اور نرم اور پیار بھرے رویے پھولوں کی پتیاں کی طرح ہوتے ہیں۔ ڈیئر سامعین، تو اس طرح جیسے پھول مرجھا جاتے ہیں، ہاں، پانی نہ لگنے کی وجہ سے یا اس کی کیئر نہ کرنے کی وجہ سے یا گرمی سردی سے نہ بچانے کی وجہ سے پھول مرجھا جاتے ہیں، اس طرح رشتے بھی مرجھا جاتے ہیں۔ تو کوشش کریں کہ الفاظ کا انتخاب بہترین کریں۔ وہ شعر اور انسان کی دوستی جو تھی وہ بھی ٹوٹ گئی، کس کی وجہ سے؟ اس عورت کے نفرت امیز رویے اور الفاظ کے انتخاب کی وجہ سے، اس کو حقیر جانا۔ تو اس طریقے سے ڈیئر سامعین، جب جانور پر اثر کرتے ہیں رویے، تو کیا انسانوں پر اثر نہیں کریں گے؟ تو کوشش کریں کہ اپنے الفاظ کا انتخاب خوبصورت سے خوبصورت کے نفرت، تلخ لہجوں اور سخت الفاظ کی جو چوٹ ہے وہ تلوار سے بھی گہری ہوتی ہے۔ یہ دلوں میں بسنے والے محبت کے فرشتوں کو توڑ دیتی ہے اور رشتوں کی خوبصورتی چھین لیتی ہے۔ تو ڈیئر سامعین اور ڈیئر ناظرین، لفظ ہیرا ہے، لفظ موتی ہے، بات ہیرا ہے، بات موتی ہے، بات ہیرا ہے، بات موتی ہے، بات لاکھوں کی لاج ہوتی ہے، بات ہر بات کو نہیں کہتے، بات مشکل سے بات ہوتی ہے۔

0: उसके सामने सर
1: गोरमाद इस उम्र खुले खिस्ता मजेदार था पोस्ट का बोलो मैं मदरसी था जी आ आवाज नाराजी आ आवाज नाराजी नो बस सब ये ले शम यार ये सब नशम ये ले ए है इंसान दे और अजज दे यार कदी वो मोबाइल के यार चार्ज नहीं था यार तो बोले खपके के ता बन को हम को खा इंशाल्लाह चतर सो पूरे चार्ज छवे ने इंशाल्लाह बन बदी को सही था आओ धक्का वाला बस उस खुशाले राजी गुरु फोन बिल करा सर सूख दी कम जैन दी वालेकुम सलाम सूख खबर कवे अजी से अब द कम जैन
2: शरीयतुल्लाह मौलाना खबर को करम से
1: शरीयतुल्लाह का शरीफुल्लाह مولانا سے بیا وہ خبر پوہے گی ہاں شکر الحمدللہ کم زے کی مولائے سم مصروفیت دیدی چرتا جماعت کے یہ کنا امام وغیرہ
2: امام یہ زم رخل محلے جماعت جماعت سے
1: ہاں ماشاءاللہ محلہ کم زے کی دا بنو کی دا
2: بنو کے گمل لگم 10 کلومیٹر ان مرحت طرف
1: تا اچھا ہاں ماشاءاللہ مولانا سے اللہ دے تا ڈیر خوشحالی کی ملاقات ہو کی کنا مولانا سے مونگا بڑو میل تا درزو اجی سے برازی کنا صدف ہو اے ہے بس اگر چکل رازی کنا تا صبح ما خبر ہوئی اگر میں خبر کی تا صبح میں خبر کی انشاءاللہ زب درشم بیا با ملاقات کو کنا آو بالکل مولانا سے انشاءاللہ یو بلبو گرو مولانا سے زما دا عشما کم یو پروڈک استعمال ہوئی کنا استعمال مولانا بلال حقانی مولانا سے بلا دی خوشحال کا ڈیرا مننا خوشحال ہو سے ہاں ڈیرا مہربانی مننا خوشحال ہو سے ان شاء اللہ ملاقات بہوشی او بشی مولانا سے بلا دی مغل جون دو زندگی را کسی کے اللہ بندہ وہ جنے مکو بار بار ملاقات تمنا کے ملاوی گو ملاوی گو ملاو بشو کنا بڑا ملاس سے بڑا

दस वाड़ कह रहे थे मजीद उर्द बिल्कुल जी नुटेंशन कॉस्मेटिक्स पाकिस्तान से गोल्ड क्रीम से रवाख रेखा इससे मालिक से नुटेंशन कॉस्मेटिक्स पाकिस्तान गोल्ड क्रीम से बिल्कुल मिलावे शेखों पास सुने सरा तसर खस्ते लेशी से मनवल लेशी इंशाल्लाह आप चले खैसा मजेदार रिजल्ट चुकम देखना अब तुसे मिलावे शेखों तो क्वालिटी द पकिस कुलागन द पकिस खैसुन द पकिस सुरवाख लेसी नुटेंशन कॉस्मेटिक्स पाकिस्तान नुटेंशन गोल्ड क्रीम हां इस्तेमाल के से इंशाल्लाह व्यवरत दुआगान के विच भाई जाना से नुटेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान से कम गोल्ड क्रीम दी तो मुश्तमक के मिलने शेल से बिल्कुल दिचा आज के में कहना आप कुर्शे प्रोग्राम में रवान दी खदियाने रवान दी जोर रवान दी जी बिल्कुल वाले जी मख मस्फिन शेख ऐसा शे सो बिल्कुल जी रवाख ले नुटेंशन दमगा कॉस्मेटिक्स ऑफ पाकिस्तान से कम कम मिला विच जी दमगा गोल्ड क्रीम मिला विषय रवाख ले इस्तेमाल के इंशाल्लाह जी खैसा मजेदार रिजल्ट कम के नाप तुसे मिले इशे नो बिल्कुल जी फॉर मार्केट के अवेलेबल दीजिए नो टेंशन प्रोडक्ट्स रवाख ले इस्तेमाल के ठीक दे जी दीदी रे लवा जी के खबरों को मजे नो टेंशन ब्यूटी क्रीम नो टेंशन फार्मूला के हम डीर खले खुशला दो जी मजे दरक शलावर के जी मख्त पारा दिशा मख्त गुन दी तेर से दी स्टार गुन दी तुरी तुर खले की जोड़ी से भी अक्सर जी कम के नजम का फैन दे پر مخ مدیکم دے کنا بلا بلا تجربے کی وکنا اس کلا یو کلا بلا کلا بل جی تجربے بلا ڈی ریزوتی پی کے وسی سو بالکل جی عزت اس صدا خبر کم مزے گجری تا سو پر مخ مدی تجربے کی نو تجربے ما کھوے ہاں جی تجربے پی ما کھوے سی سالا رو اخلی نوٹینشن کاسمنٹ ایکس پاکستان اج کم سمگا اچ کم گولڈ کریم یا بیوٹی کریم یا فارمولا کریم درو اخلی استعمال کی ہا جی اوور کی بار بار خبر کم وسی پل خویند تہ ہم پل رون تہ ہم گوری زم گن ٹینشن کا سمیڈ ایکس پاکستان سمرا پروڈکٹ سی گوری دا ہر بل پروڈکٹ سی ہا جی دا سین دی چی چہ زتا سو ایم چی چنا نا نا سی دا زم گن ٹینشن کا سمیڈ ایکس پاکستان پروڈکٹ سی گن دا بتاو کی دا بو کی گن سی نا نا نا سی زم گو ہر بل پروڈکٹ سی الیک ٹائم بو ورک سی لم ٹائم لگی سی جو بتا سو رزلٹ در کے سی لگا سو وانی چنا نا جی سب سب دمشت رزلٹ ملا سی نو ٹینشن کا سمیڈ ایکس پاکستان پروڈکٹ سی کم پروڈکشن سی جتا سب سب چکم کنا رزلٹ در کی سی دچی لسٹ ٹائم بو کہ ویسے نو انشل تو سمخت بک شلا دیر کہ ہے سونو مدر کہ ویسے او تا سوچ سم رہا دو سکین مسئلے دی جواب مکمل نہ تو گبا دے ختم کوی لری کوی خاص الکان جی نہ کہ زوانان گڑاگان آئے ہے گڑاگان گڑاگان نہیں لگے گا گڑاگان نہیں لگے سی ہم گا سی بڑو جی نازمان ہم گا پلا زوانی خڑلے دے شی خپل وخت متر کڑے دے شی مشتا پی کوی ہاں ارل جی جی نہ کہ الکان زوانان چولی سی ملے ولے شی اس کے ولے شی دا نو ٹینشن کاسمیٹکس او پاکستان پروڈکٹس سو روایخ لے سی سے مالک انشاءاللہ دو اگر میں کہ بھائی چھنا نو ٹینشن کاسمیٹکس او پاکستان چکم پروڈکٹس رو تو یت کڑی وچ می شروع ہس دی می شی سے مالک دی انشاءاللہ چلے ایسا مزید رزلٹ جم دے کنارو کڑی دی شاد سی سو بالکل جی رکھے سے لے شی زما خوین دو زما مین دو زما رو ریانو زما بابا گانو رواخ لے سی انشاءاللہ سے مالک ایک چلے مزید رزلٹ بدر کوی خاص